भजन कबीर नारायण सबीर भजन कुलो सदा भजन सवा सुधीर विराज राजन वरा सहा सुधीर वरा सदा सुधीर वरा सदा सुधीर वरा सदा सुधीर वरा सदा सुधीर हता नसी रम सिमे न पाशे वंदो मिले रम वृषे न पाशे भव्य सना वाचना व्याधिय नकुल पिताय हरियाधिय वस्मि वपुत्र पुष्पनान वंदन वनजि कुल मुस्लिमि व मुस्लिमः भाविनायार्पणा सुरक्षिताम् عندما مات وقد يوم القيام هي عين خير من سفر امرها وهو فضل مرفوض ولا امرها